0: chala ni mo
1: ah tun la ya wang ina taw sia in pek ngut a ya tlom tein ka le tir ni kha
0: khatiam te chu kan huan che te lo chor ve mai mai kha ni a thar tem ve mai mai tor lo mo le
1: oi oi oi tun la ya min fir to te reng nen tu man ing ma an thar tem lawang che suma chan tiu sham sham an tum vek to jok ti che te che
2: kapa chu kan huan che te te kha itia che te ani bi ko zong lo
0: ओ इन गाइ क्लोम न चोंग कमा निगाय मिथेल रो छेदे बति सक्ताइला इन मु सिदना नि थुंग छु
2: तुनला या मो इन गाइ क्लोम वेल तुम बॉय दु सु कपा अनशे थ्याम चोंग लवंग मिन अन जोम तो तुल मे यंग छे
0: नंग का फंदु मे पो ये से थ्याम लो ने मा दोंग नुन फुंग दंग लम जो तो नि बेर हिया तुनला या जोंग थेन नम खोवेंग पो गन हाइ बु तो लो इन लेन पो ति तन दु तो लो मा जो kan pipu te chuan mani thenom te do ai chong khosari do wa than om zo ten lo ti ni nga ya
3: sahme zua lo ka se ka wa ti e zavi sahme zua lo hu te i nei mia lo mo
1: ma lo mi nu ni chu
3: khang bu le so thing krom te wa zua lo ka se o mi dang te hi chua lan ti to som nu tu ka a ngai na om lo
1: e e e lom sakhi nu mai mai chu ka sha tur ngai na ron al ve la ni chu ava han zak lo khoi nge
0: i su mo su mo e ti ti ni tu ma
1: min kha te ka ba ni pot na in chap cha ra cha ka ni so
0: chap cha pu ta thim nge a ngai lo kan lo an
1: pa min kha ro
0: ka tha chuang long che i ba chu chu na ma ang le pin yang local te khoi nge tin da na kan thuk ru dai teng che
2: ओय कनु इ स्लीपर हि
4: टॉप लोक आरती इति सुलमुन रियो मै
5: हेति ह्यान दिंगलाम वेलाम दिंगलाम ले इन पन इन हंति छिनते उले ओ अच्छा ते खान ओ
4: ले कन वाई नो खा जोला खा लोटोंग मन हो छिनसु कटोंग मन हो लेव मुमचा इन कटोंग ओले चु लो देवा मिन छा ना वांग इन जुवला सुंगा अफू टोक सेम ना पेक नि अंग जुवला लो छु रोले इसुअल बुरु ए मा वांग इन बेंग पोटिन वोई थुम सुरोले
6: ने थुम
4: अतोके कैन ती से खुन हि लांग इन लंगमा से अलो थेंग थुई दोन चु वांग इन थे टप छुंगा या फुरतुई अंग इन खौ पो कन खौ दोन खैले तिसुलले हसबेर कशम तो दोन तिसुल कमने आरती आले रिन पुइते लो छुग रुले
7: आवे जिर चर चर जोंगु
4: कन जिर चर चर लोम लो छुग वे फोट रु कशम न लो देउ मयंग छु कपु साइ सोम का मिन गाय दम रो तिरोले सुइरोल रु
2: kapu sai som kap min ngai dam ro arti soive ta che
4: arti ila soive lo bin pui lo va phe ro le
2: soive me la
7: a ho we no pang chia po ani to lo hi
4: no pang chia le chia lo po ani le ne se vi em ni
7: thiam lo va zir kan nia kan ti suo no khu ko nga in shen ti ga hi a chu tam pui lo em la
1: tutia inshem tak tak po kan ni lei nem inti limna na hanti mai mai lo mani u zara hian
4: ani va pheila zir le ang miang
8: ngoi tu o u zara le uma him ten min lo se thiam se la kan ho tu te thlawang karon hau don engma ni lo mai la
4: soiro soiro sai te
8: arti u zara le uma him te hian thei to pin chane ngai takin min zir tira anril ru kan sia chena wangin anmi hauna ta hi na kan tingai lowa min han shem te hi kan hongai lo mai po ni lovin kan thim pui zo kasin min zir tir tu te hi izalo ani poin za der tal ro nangai upa ni le ngal
7: za tlak chu ka za tholom ai upa po ni se za tlak an ni chun ka zanga an ni lo chung ka za lawang
8: i she chela ni chu aya upa te hi keni aya anupat wang shim shimin zatla kan ni to ani phei hi chu an zaom le zual nangpuin nangaya no pangjok te za ni chu itu ve thawang